ایمان دے اندر سوپڑ کس طرح ہے؟ تو ادھر ادھر کرے دیا جی ادھر کمان دیا سکھ پائی اسی ادھر کی ہے اپنی گھر کے سکھان چڑھ دور میرے چل کے گرو کی اصل کر سربت مائی پائی ہاں گرو کی گوشت میں یہ تو ادم کئی کہہ کوئی ساڈے وقت ہو رہا جی گرو پڑے گا گرو کہے گا گرودوارے جا گرو کی کرپا ہوئے گی تو بانی پڑھ وہی تو سر گرو کدے نہیں کہہ بانی نہ گرو نہیں کہہ کہ ستسنگ نہ حجت ہے یہ من نہیں گرو تو پرہیز ہے سچ جائے بجے سب سنگی جتنے ہر سال ہر نام بنا یہ نہ کرنے بہانے کہ میرے کی وقت آپ گرو بانی پڑھائے گا آپ امر چلے گا کدے نہیں کہ گرو آپ روٹی کھوائے گا وہ واسطے سارا اپرانا کر سب بھی کرتے ساری سمگری بھی کر لیا جا کے پرشادہ تیار ہوتا ہے پرشادے واسطے ادو میں آدم بھوجن واسطے بھی ہوتا جو تھی ٹھیک ہے ادم کرے دیا جی اسے کمان دیا سکھ پہنچ پیائیں دیا تو سب مل نان اتری کمائی کر سکھ کا کرم تیسرا کرم ہے اس وائی گرو کا سمرن نانک اتری چنت جی چنتا بھی اب سان ہر ویلے چھاڑ دی رہی کلو کہ دور ہو گیا کل جی کا پتا جی نے تو سکھ نو مہان ادم میری ساس نے تے ادم دیا تو دنیا دھڑکن پہ پنجاب کی دھرتی تھی کس طرح سوارے اپجوالا بنا ہے سارے دیش نو ان ملتا ہے ایک ہی بات ٹیکنیکل ویو دے نال گرو نے تھوڑے سے بڑی بکی دنیا نے یہ سدھ کر دیتا ہے کہ سارے دیش واسی خاص کر کے گرو کے سکھان کے اندر مہان بات جڑے کام نو ہاتھ پاندے نکل گیا گرو نے نانک نام جلدی کرا کیونکہ نانک کے نام نال بابا جی بابا نند سنگھ جی مہاراج تیرے دو ارتھ کرتے نانک نام چڑھتی کر جی کو دھن گرو نانک پاتشاہ جی کا نام ہے وہ بھی سدا چڑھتی کر یا نانک نام چڑھتی کلا جہد کو گرو کا نام ہے وہ چڑھتی کلا چاہ کے کسی کا برا نہیں سوچتا تیرے پارے سروت کرنی کرنی ہے سمرن کرم کی کرم یہ بھی بندگی ہے بانی پڑھنی ہے واحگرو کا جاپ کرنا یہ بھی بندگی دان پور کرنا یہ بھی بندگی کار کھائے کے چتوں دے نانک رہا کچھ نانک چنیا کچھیاں جے بھر جانے کوئے سرتے چنی جان کی جوگی کا جب
योगी भी चुनी चाहिए या जती सुनते चुनी ज्ञान की योगी का जत होए राजे चुनी न्याय की तिक्र ही का तत् दान गृहस्थी का धर्म है दान सुन दान सुन पीछे संतर करके माया दंग मारन लगे बहुत ही माया है जी दंग मार दी है किस तरह होमे आ जाए कहीं माया का ही मनता है माया का ही मान पर नहीं यह तो वाहगुरु की बख्श यह तो वाहगुरु की दात कि वाहगुरु से अर्पण करते रहे पानी चलता पवित्र रहा है तन चंगे पास गुरु के लिखे लगता रहे सब सुखदाई है दान पुन करना यह सिमरन सत्संग काबिल है यह भी सिमरन स्वादन स्त्री पति की सेवा कर रही है बाबा जी बच्चे चाहते ये कोई बीबी घर माड़ा फेरी रोटी का टाइम हो गया प्रशादा तैयार नहीं किया पति घर आए भगवान प्रशादा तैयार हो क्योंकि टाइम है रोटी का खाने उन्होंने कहा स्वामी मैं तो नाम से जपती हूं रोटी आप पका के खाई बाबा जी कहते थे इसका नाम नहीं है ये मनमत तेरी माड़ा फेरी ये मनमत है नाम की है ये रोटी का टाइम हो गया तो अपने पति वास्ते सोना पुष्टा का त्याग करके पत्नी ने क्योंकि कम कर दिया या उन्हें कम किया तो मेरे भोजन त्याग करना यह भी सिमरन है ये बाणी पर ही पढ़ती है पहले पहले हर कोई जागे किसी महापुरुष ने किए सारी दुनिया सारे जाग रही दूजे पैरे भोगी तीजे पैरे तस्कर जाके तस्कर के अंदर चोर तीजे पैरे तस्कर जाके चौथे पैरे योगी तो समय योगी से जाके गुरसिख में जाकर पिछल राती जागर जाके की करना नाम दान इशनान जगा इशनान करना ते बह के जपना सपना नाम पुन नाम दान इशनान जगाए फिर मिठा बोलन निव चलन नाम जप के बाणी पढ़ के नहीं लोगों ने झगड़ी करता नहीं करता तेरे वर्गा तो नहीं मिठा बोला ये अमृत पीता है तो रखना मिठास पड़ी है मिठा बोलन निर्जन निम्नता करे गुरु के सिख का मन नीवा तो देखा मत अजकल उल्ट चल गया तो मन ऊंचा हो गया तो मत नहीं निकल ताइयों सिखी नहीं जी खुशबू है साढ़े अंदर कट मिठा बोलन निर्जन हथों दे के भला मनाया हथों दे के तो शुक्र करना पाचा तेरी कृपा थोड़ा सोना खाऊ थोड़ा सोना तो थोड़ा खाऊ भाई साहब जी ने लिखा सिखदा है कर्म थोड़ा सोना तो थोड़ा खाऊ पर मिकदार भी लिखे कितना थोड़ा समीए पे कितना थोड़ा खाई जी अगे अठ रोटियां खाने तो सत खा ली जे जे बारह घंटे सोने तो दस घंटे सोने कोई मिकदार नहीं कोई समीए ने बाबा जी की भी बेनती की बाबा रन सिंह जी महाराज बेनती की महाराज आपके पास करो बाबा जी कह लगे इतना थोड़ा खाओ जिने नाल सारा दिन शरीर पीड़िया ही ना खते डिखा ही ना वो भी कोई खाने बाबे ने कहा है सबरत मिठे बनीए सुनिए सार होए हर तुरसी मुख बोलने मारन नाल किए छत्ती अमृत भावे जाको नजर करे बाबा होर खाना सुगी खुआर जित खाते सन पीए मन में चले विकार वो खाने की खा जे मन विकारी बने आए हर वेले पीने मुसलमान रोजे रखते सिख रोज रोजा
रोने का मकसद यह नहीं भी खुदा रब खुश हो जाए, रोने का रखने का मतलब है शरीर की शुद्धि, शरीर की डॉक्टर को जाने डॉक्टर साहब खराब हो गए क्यों हो खटे निकार आने पर एक दिन फाका कर रहे दवाई मिल गई अपने आप पैदा ठीक हो जाए तो इसी तरह रोजा रखना वर्त रखना ये नहीं भी कोई कर्म नहीं सिर्फ शरीर की शुद्धि है शरीर ठीक हो जाता है पर गुरु का सिख तो रोज रोजा रखना रोज वर्त रखना तो कहना थोड़ा कर्म ये शरीर ठीक रहे डॉक्टर को जाने नहीं पैसा बाबा जी ने वचन किया इतना थोड़ा खाओ जिदे शरीर बोझ ही ना हो इतना थोड़ा सौ जिदे अमृत की ना इतना अल्प आहार अलपसी थोड़ा सौना खाना थोड़ा बोलन बोलन पाए एक बहुता नहीं बोल सारा दिन गप्पा ही नहीं पाए थोड़ा यह भी गुरमत है फिर काल खाए सुकृत करे कल काल के सुकृत करे वड्डा होए ना आप कराए जे गुरु ने वड्याई बख्शी है तो जनाऊंगा नहीं वड्याइया गुरु वालों आदियां फिर हमें च नहीं आता अरदास करता तुझ अगे अरदास तुम्हारी जियो पिंड सब तेरा कहो नानक सब तेरी वड्याई कोई नहीं ये गुरु बख्शिश तो गुरु की वड्डा होए ना आप बनाए फिर पैसा निकल सात संगत मिल गांव दे रात दे निपचल कर ये दो टाइम दे मेरे किरत भी करनी कमकार भी करना पर अमृत वेले ते शाम आके गुरु नाल जुड़ना है जिस तरह तुसी जुड़ जुड़ के करना की है शब्द सुरत पर जा करे गुरु ने शब्द दी विचार सुननी ते करनी सतगुरु परचे मन पर चाहे फिर भाई साहब जी कहें फिर सिख का जीवन आस्था विच निराश आस्था विच रहा हो क्योंकि जे आस्था आस्था रखिए तो जे ना पूरी होए तो मन बड़िया चाहती है कल चला आस्था विच निराश ते सिख है उदम करे जिस तरह तुसी उदम की बंदगी का स्वरूप की है बाबा जी बचन करते सन कर बंदे गुरु बंदगी जिचिर कट में साह बंदगी का स्वरूप हुक्म है आपको क्योंकि स्वरूप जितने तक स्वरूप लकड़ना ना बढ़े उतने तक मन जुड़ता है तो निशाना कोई नहीं है ना सर तो बंदगी का स्वरूप जोड़ा है वो है हुक्म भी सीख जरा है किरत भी करता है नाम भी जपता है बच्चों ना भी प्यार करता है सैर भी करता है हंसता भी है तंगे कपड़े भी पाता है गुरु नाल भी जुड़ता है ये सब गुरु का रूप है हुक्म मनिए होवे प्रवान तो खत्मे का है बस पाई साहबा ने तीन दिन वास्ते किया मिल गया सैयद बुद्धू शाह को आ गया चिट्ठी लैके पैसा कहता बुद्धू शाह छेती चिट्ठी पढ़ के सुना क्योंकि मैं घर पहुंचा सैयद बुद्धू शाह ने गुरु का हुक्मनामा पढ़ के सुनाया और लिखे आया कि तुम्हें धर्म करो।

کرتی اپنا گیجے دیکھا تے تے کھلتے نکتی مچھی پانی تو بچھڑی نہیں تے جیون ہو گیا. گرو کا سکھ جس ویلے گرو کے حکم چ رہتا ہے تو بخشش ہی کر سکتا ہے. جس ویلے منمت آ جاتا ہے تیرے لگی آر ہوتا ہے اپنے پانی جو چلے پائی سو بچھڑے جو مچھی کی جانے ساگر کے دم پنچھی کی جانے آکاش کے دا وڈا پائی سجاس کی جانے گرو کے دا وڈا ہے مہمان جانے جانتے وڈے وڈا پاک تیرا بھائی سجا چلا جا گرو کور یہ وچار بنایا ہے تو ایک چٹھی بھی میری نہیں جائے جا کے گرو نو دے کے اراد کریں کدے میں پاپی سے ہی بخش کریں گرو مینو بھی درسنا دیتا بھائی سجے نے کیا ٹھیک ہے گرو شاہ اگے گرو کی چٹھی تیرے کو لے آیا ہاں تے تو نو مہینے تک دیتا ہے جی تیری پترکا لے کے گرو کو چلا گیا گرو اٹھارہ مہینے تک دے گا انہوں نے کی کرنا میں نہیں جانا چنگا بھی تیری بنی خیال ہے. چلو منا اپنے پنڈ چلتے شہر کوئی بچ ہی گیا ہو تو بھائی سجا اپنے پنڈ پڑتے آیا کی ویکیا جتنے ککھا کی کلی سی اتنے آلی شان مکان بنیا بر بر پیا تک جی سدامے نے تکیا سدامے اتنے بھی یہ سمایا بھگوان کرشن کے سدام دونوں سندیپر سندیپر پڑھتے ودیا پڑھ ایک دن سمیپر جی بھی گھر والی نے کیا بچے ہو جی ماں جی گھر بھی لکڑا کوئی نہیں لکڑا لیا جنگل دونوں ترت ہے. سمیپر جی بھی گھر والی نے سوچیا بچے ہم جلدی بھی جا رہے ہیں تو لگے گی سدامیا گل سن کون لے تھوڑے جے چھولے ہیں چنے ہیں پوٹلی بند دیتے جس نے ڈانڈی بھوک لگے یہ کھا کے پانی کا گٹ پی لے چلے گئے لکڑا کٹیا پنڈا بنیا سر کے چکن لگے نرنکار کی ریت ماری ڈانڈی ماری رات پہ بھگوان کشن نے کیا سامنے ہوں کتنا کریے گھر تک پہنچ نہیں سکتے جنگل کا موقع ہے سدامے نے کیا مہاراج کوئی آ درخت ہے بڑا وا یہ چل چلتے ہیں رات اس لیے بتاؤں ہیں دن ہوئے گا پھر ایک دان کے اتنے بھگوان کرشن جی پہ گئے دوجے اتنے سدام بھوک لگی سدامے نے وہ چھولے والی پوٹلی کٹی سدام سوچن لگا میں جس طرح مینو بھوک لگی ہے کرشن نو بھی لگی ہونی چھوٹے تھوڑے کرشن نو تو پتا نہیں تو کیوں نہ آپ ہی چھک لیں گے بھوک بڑی ظالم تھی تو سدامے نے کیتا چھولیا والی پوٹلی کھولی تے ایک پھکا مارے پیاری سانس کر جس ویلے چھولے دندا تھلے آئے تو سدامے نے جتنے آواز آئی رات کا سما جنگل کا موقع ٹکویں رات تو دوجے دان سے بیٹھے بھگوان کرشن نے کیا سدامیا کچھ کھانا پہ سدامے نے چھتی چھتی مارا کہ اتنے پتا کی کھانا میں تو بڑی ویکت ہوں بھگوان بھی چپ کر تھوڑے سمے کے بعد سدامے جس ویلے دوسرا بکا مارے گا وہ آئی
तो आप ये कह लगे भी सलामियां तो खा रहे हैं। महाराज तो मुझे तो पता है इसे पता तो मेरी मां बैठी है मैंने कुछ देने वास्ते एवं गरीबा ना विरास ना कर भगवान जी विजु कर कोई समय में बात प्यारी साल संगत किसी ने सुना देने तीजा फटका मारे फिर आवाज आई भगवान जी कह लगे सलामियां भावे मन से चाहे ना मन पर कुछ खा जरूर है महाराज थानू कि पता है भगवान जी कह लगे सानू आवाज पी आई है दंदा की तो सलामी ने कि महाराज तुम बड़े खुश थानू पता नहीं मेरा शरीर जरा दुबला है ते बारिश हुई है ते शरीर भुखा च लग गई है ते मेरा तो दंद से दंद पिया बजता है ते तुम कि कमरे तो उस वेले भगवान पिछले ने बचन कर दिता जाओ दलिद्रिया दलिद्र कहते कंगले नीवी जरीर जाओ दलिद्री तो पित्र प्रोग किया है क्योंकि वन के खाना संदगी दिखा के खाना शर्मिंदगी खो के खाना गंदगी जो खो के पिया खाता है वह गंदगी खाता है भगवान ने वो वचन किया पूरा हो संदीपा जी को पढ़ के विदे भगवान कृष्ण जी तो द्वारका नगरी में मार्ग जा बने तो सुदामे ने कर सारी दुनिया का दलिद्र है कारोबारी सुशीला निके निके बच्चे खान को कुछ नहीं मिलता है फिर सुशीला ने किया सामी मैं सुनिया है कि भगवान कृष्ण थोड़े मित्र सुदामे ने किया था पागल भगवान को क्यों नहीं जाते आप भुखे पर मरते जे भगवान कृष्ण वर्गा तो मित्र है नाले वो अवतार भी है नाले राजा महाराजा भी है वो क्यों नहीं जाते कुछ मिल जाएगा इतने चंगे मतीत हो जाए सुनाने लेके अपना गांव वाली गल तो तेरी ठीक है पर मित्र को मुझे शर्म ध्यान कर शर्म का भी वो अवतार भी जरूर जब तो भाई साहब भाई गुरदास जी निकले मित्र सुदामा दाल मित्र केंद्र पंडित सुदामा ब्राह्मण दाल की बाल सिखाई मित्र सदाए लागू होई बावड़ी करवाली सुशीला जड़ी थी उन्हें मजबूर कर स्त्री का हट भी बड़ा जबरदस्त हो स्त्री खेल है वो भी बड़ा पर्व लागू होई बावड़ी मिल जगदीश दलित्र गवाए चलता गिरदा गिटियां कीकड़ जाइए कौन पिलाए ये ठीक है बचपन इकट्ठे खेलते रहे खाते पीते रहे पर हम वो राजा बन गए मेरे तो गरीब आदमी किस तरह उन्हें कोल बुरा कार होगी किस तरह उन्हें कोल पहुंचे भाई साहब जी लिखते चलता गिरदा गिटियां कीकड़ जाइए कौन पिलाए उनका नगर द्वारका से सिख द्वार है कई दिन बाद सिंह धर्मांत भी के इसलिए द्वारका पहुंचे भगवान कृष्ण के महिला को अंदर जान लगा दरबार में रो क्या वो किधर जाना है जी मैं भगवान को मिल जाए पीछे हट बेचारा सुना मैं डरता है पीछे हट कोई गल नहीं मैं अभी पता थी गरीबा को हाँ हमने पहले एवं कारवाली ने जिद की थी आना ही नहीं पर सुदामा रो मना इतनी दूरों आए निराश ही चले जाइए भगवान ने तकिया रोंदा क्यों है सुदामे ने किया बड़ी दूरों आया था आज तार के मित्र को मिलवा केड़ा मित्र भगवान कृष्ण मेरा मित्र राहो भगवान कृष्ण के मित्र अपनी शत्रुता धर्म इतने राजे महाराजे आके खोते कोई पूछता नहीं तू किधरों का मित्र सुदाम रोह पिया कह लगा है दरबार मैं सच की दरबार ने भी जिला की सकिया मत्थे से तिलक लगा होया ब्राह्मण जा इतनी खैर पहला मैं जाके बेनती कर
इस्लामाबाद लोगे ते दरबार अंदर पहुंच गया। अगे भगवान कृष्ण जी बड़े सुंदर सिंहासन से बैठे, रुक्मी से राधिका जी चरण चल पी। दरबार ने जाके नमस्कार की थी, मथा टेक के महाराज एक नवा तमाशा वेखिया। भगवान जी देखिए है दरबार, वो केड़ा तमाशा? दरबार ने कहा महाराज अज एक नवे नमूने का आदमी थोड़े दरबार आए, दर पे है तुहाडे महला के मूहे से खरोत है नवे नमूने योजे आदमी वेखे। पर हैरानी यह है कि वह कहता है मैं भगवान कृष्ण का मित्र। भगवान हां महाराज साव क्यों जिया है, वह नाम की है? तो दरबार ने किया महाराज सुन लो, कोई उजियाई श्री सब पता

استاد ملک الشورا شری گرو گوبند سنگھ مہاراج جی دے پوتر زباندانی وچوں اے سویہ یا اے رچنا اکال استاد بانی وچوں سی جس دوارا قلم دے تنی شاعر اعظم مارتنڈ ستگرو مارتنڈ میں سورج ملک الشورا شاعراں دے استاد گرو گوبند سنگھ مہاراج صفات خوبیاں تے گناں دے منبے گن ندھان اکال پرکھ انترجامی دی حمد و سنا کردے نے جس طرح پہلے روپاں اندر آپ جی آد گرو گرنتھ صاحب مہاراج اندر استت بیان دے آئے نے تیویں سمپورن روپ وچ جا کے بھی اسی ہی طرح اکال پرکھ دی مہما تے گناہ واد کردے نے ہے پرمیشر ہے اکال پرکھ سرشتی دے ساجنہار ہے کونو مکان دے بناون ہارے سانا مصور تیری رچنا اندر اس دھرتی اتے بےنت ملک نے چھتا ہے زمین ہن انہاں ملکاں اندر آشا تے پاشا ویس تے دیس اتاد کئی فرق نے پر پاویں اے درشتمان فرق نظر آندے نے پر انہاں ساریاں دے ہردے اندر تیری اپما کرن دا چاؤ ہے میں ویکھدا ہاں اپنی بولی اندر تیری بخشی ہوئی سرت تے مت نال فرانس تے وسن والے فرانسیسی اہل فرانس برطانیہ چ رہن والے فرنگی اہل برطانیہ اپنی اپنی بھاشا وچ تیری اپما دا آشا ضرور بیان دے نے مکران دیش تے رہن والے تینوں دھیان دے نے اور تیری آگیا اندر ہی سارے چل رہے نے کیونکہ تو سب تو وڈا ہے ناتھ ہے تے ساری رچنا کریشن اپج خدائی لکائی سرشتی کائنات تیرے حکم وچ نتھی ہوئی ہے جیسا کہ پہلے روپ وچ فرمایا ہے آپ ناتھ ناتھی سب جا کی تیرے حکم وچ بدھے ہوئے فراسی فرنگی فرانسیس کے ترنگی مکران کے مردنگی کے جا ملکاں دے نام ہے جا ملکاں وچ وسن والے مکران کے مردنگی تیرے گیت گائیت ہے کسے نہ کسے ڈھنگ نال تینوں آرات دے نظر پیندے نے باقی سطرہ اندر بھی حضور ایسا ہی فرما دے نے پکھری کنداری گور گکھری گردیجا چاری کئی کئی لفظاں دا مختصر لفظ لیا گور مینز گور کے کی کندھار وچ رہن والے کی تبت وچ رہن والے کی نیپال دے گور کے سب تینوں آراد دے نے پور پلاؤ کام روپ او کماؤ کام روپ آسام دا ایک ضلع ہے اتھے رہن والے لوگ بھی تینوں آراد دے نے تے توں ہر جگہ ہر سمے پورن سمپورن ہن ویاپک ہیں اومنی پوٹینٹ ہیں اومنی پریزنٹ ہیں سرو جگہ ویاپک بھی ہیں تے سرو شکتیوان بھی ہیں سرو ٹھور میں براجے جہاں جہاں جائیت ہے انت وچ سجدے وچ آندے نے سیس چکا دے نے ادب نال چوکے آندے نے میں کس کس دا نام لواں کس کس خطہ زمین دا نام لواں تے اتھے وسن والے واسیاں دے نام لواں اے پرم شکتیوان اے پرتاپ شیل ستگرو اکال پرکھ پورن پرتاپی جنتر منتر تے اتا پی ناتھ تینوں کوئی جنترا منترا نال بھی پا نہیں سکدا
तू इना तो भी बाला त्री है पूर्ण प्रतापी जंतर मंत्र ते अतापी नाथ अतापी तो मुरादे ताप साधन वाले तप साधन वाले तूणिया ताउन वाले सब तेरी वड़ियाई करते ने पर कीर्त तिहारी को न पार पाइत है तेरी उपमा तेरी वड़ियाई करद्या करद्या भी कर नहीं पाते ता मैं भी तेन चुकदा हाँ। दूसरे प्रमाण विच आखदे ने चाओ दर्शांदे ने अपने परमेश्वर दे यस कहंदा आप जी फरमांदे ने जे कदी सारी खुशकी रब्बा मस्कून ए सारी अर्थ जो है एक कागजात का रूप धारण कर लवे कागजा दे पलंदियां बदल जावे होर की लैना है गैबी आवा ते आखन लगे जितना सृष्टि उत्ते पानी है दरिया नहरां कसियां जौहर तालाब सागर समुद्रां दा जितना पानी है हे परमेश्वर ए स्याही दा रूप अख्तियार कर जावे तू वड्डा दाता है ते वड्डियां गुणां दा मालिक है दुनिया ते जितने कागजात अज तक बने ने पेपर मिलां कोलों ए थोड़े ने तेरे गुण लिखण लई फिर आवाज ने कहा की चाहना है ते गुरु साहब जी कहंदे ने सारी धरती कागज बन जावे सारा सृष्टि दा पानी मस बन जाए इंक बन जाए स्याही विच बदल जाए तेरे गुण लिखण वास्ते तैयारी है होर की लेना है ते होर हजूर कहंदे ने जितनी नबातात है वनस्पति है बोटनी है सारी ही कलमा दी शक्ल विच बदल जावे कागद दीप कागद कई जगह जाल दी जगह दद्दा लगा है तो खैर मतलब इसका कागज तो ही है बोली दी रूपरेखा भी बदलती रहती है जिमें बाबे नानक दे वेले गोश नू गोश कहा है पर मतलब इहदा कन्न तो ही है यक अर्ज गुफ्तम उदो जजे पैर नुकता नहीं सी हुंदा जजा ही हुंदा सी बोली दा स्वरूप हुण बदलिया है अर्ज नू जे अर्ज कहा जावे ते कोई भुल नहीं होया करदी यक अर्ज गुफ्तम पेश तो उदो पेश लफ्ज सी हुण सबसे दे पैर च नुकता भाषा वालिया ने वधाया है यक अर्ज गुफ्तम पेश तो दरगोश कुन करतार इत लफ्ज गोश होवेगा गोश कोई फारसी दा लफ्ज नहीं है क्योंकि सियाने पुरुषां ने सिख मिशनरी कॉलेज दे दानिया ने गुरु नानक यूनिवर्सिटी वालिया ने पंजाब यूनिवर्सिटी वालिया ने जदों इस तरह दे लेख कढ़े ने तां उन्हां इह गाइडेंस देण दा यतन कीता है ममकन है किसी नूं फिट आवे जां ना आवे पर साहतकार इह गल मंनदे ने कि उदों बोली दी रूपरेखा होर सी यक अर्ज गुफ्तम पेश तो दरगोश कुन करता इसे तरह आंदा है चलो तो गुरु साहब जी कागज नूं कागद वरतदे ने आदि गुरु ग्रंथ साहिब विच भी कई जगह वरत्या है नानक कागद लखमणा श्री राग शब्द दी चौथी कड़ी दी इक तो नानक कागद लखमणा मतलब है गुरु नानक देव जी कहंदे ने कि लखामन कागजात होवन नानक कागद लखमणा पढ़ पढ़ कीचै पाए मसू तोटना आवे मसू मीन स्याही लेखन पाउन चलाए लेखन मैंने कलम हवा दी तेजी नाल कलम चले इथे गुरु गोबिंद सिंह महाराज भी ऐसा ही फरमांदे ने कि कागद दीप सभे करके दीप मैंने बर्रे आजम जितने खंड ब्रह्मांड ने कागद दीप सभे करके और सात समुन्द्र न की मस कह हो गुरु साहब जी की कविता का जो खुलासा है उभार है ये हर जगह पढ़ो तो इदा का होगा जिमें पर्वत की कुख चो चश्मा फुटदा है उछलदा कुदा अटकेरियां करदा उलार खांदा तो हर कविता महाराज जी ऐसी है जिमें जाप साहब के अनेक संत ने अजय अलय अपय अभू उजू अनास अकाश गण पंज इस तरह नाल तो सारी कविता महाराज जी इस तरह नाल उछाले लैंदी है जुरत दर्शांदी है शजाअत दर्शांदी है उलर उलर तुरदी है कागद दीप सभे तड़के अरसात समुन्द्र की मस कह हो काट बनास्पति सगरी लिखवे उनके लेखन काज बनाए हों सार सुपी बक्ता करके जो कोट गणेश के हाथ लिखाए हों पाप की है कि महाराज कहते ने सारी धरती कागज बन जाए
ਸਾਰਾ ਪਾਣੀ ਸਿਆਹੀ ਬਣ ਜਾਏ, ਜੰਗਲਾਤਾਂ ਦੇ ਜੰਗਲਾਤ ਲੇਖਣੀਆਂ ਬਣ ਜਾਣ, ਕਲਮਾਂ ਵਿਚ ਬਦਲ ਜਾਵਣ, ਤੇ ਤੇਰੇ ਗੁਣ ਸੁਣ ਆਖੇ ਕੌਣ, ਕੋਈ ਸੀਮਤ ਮਤ ਵਾਲਾ, ਮਹਦੂਦ ਅਕਲ ਵਾਲਾ, ਲਿਮਿਟਡ ਬ੍ਰੇਨ ਵਾਲਾ ਨਹੀਂ, ਵਿਦਿਆ ਦੇ ਅਵਤਾਰ ਕਿਸ ਤੇਜ਼ੀ ਨਾਲ ਤੇ ਕਿਤਨਾ ਚਿਰ ਕਹਿੰਦੇ ਜਾਣ ਤੇਰੀ ਵਡਿਆਈ ਨੂੰ। ਤੁਕਾਂ ਵਿਚ ਮਹਾਰਾਜ ਦਰਸਾਉਂਦੇ ਨੇ ਕਿ ਸਾਰਸਵਤੀ ਬਖਤਾ ਕਰਕੇ, ਸਾਰਸਵਤੀ ਸਰਸਵਤੀ ਦਾ ਮੁਖਫਫ